सिमरै चंद सूरज गुण तासा, पौन पानी बै संतर सिमरै, सिमरै सगल उपार जना, सिमरै खंड दीप सब लोआ, सिमरै पाताल पुरिया सच सोआ, सिमरै खानी सिमरै बाणी।

सब एक समाए समावे गो। एको रूप एको बहुरंगी सब एकत बचन चलावे गो। गुरुमुख एको